0: प्रतिक्रिया। आपने रेडियो अमन FM 88.4 पटग्राम ट्यून किया।
1: रेडियो अमन जज्बा है मोहब्बत में समेटने का, मालूमात की एक नई दुनिया बनाने का। ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज़्म अपनों को पास लाने का, पिछड़ों को फिर से मिलाने का। एक जज्बा आपको खुश रखने का, आपके चेहरे पर मुस्कुराहटें लाने का। रेडियो अमन 88.4 खुश रहने का जज्बा।
2: दरमानों में फेडिक सेंटर जेल मोड़ बड़ग्राम संजीव चिकित्सा तो हर किस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर हर खुनिसा लादर दर्द दवे तो बेवक्त की दिल वर्जे दिल गुसरी की दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले द सरगो मसले द गोगनो मसले द पोजी मसले औ आग मरजुना कम की पर डागे दी औ आग मरजुना कम की पट्टी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा पर दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम की द डॉक्टर निजामुद्दीन लाल सेब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान सेब पर जेर निगरानी के द सहर अतो बजूना माजिगर सलोर बजो पूरी की गई अस बिल्कुल रात तले یو بهترین علاج یو کامیاب علاج هغه تاسو ببینه ترلاسه کولی شئ. ډاکټر نظام الدین جلال صاحب خپل اپیلی د هفتې ړومبنۍ څلور ورځې کوي، پیر منګل بد او جمعرات. دغه شانې بیا بل ډاکټر سینیئر ډاکټر ډاکټر اجمل خان صاحب هغوی خپل اپیلی په درمان هومیوپیتک سینټر کې د هفتې اخرنۍ درې ورځې کوي، جمعه هفته او اتوار. نو پته یاد ساتئ، درمان هومیوپیتک سینټر جیل موڑ بٹگرام. اور معلومات دوبارہ ادی نمبر ہم ثابت کرنے سے 0331-47-48-317 0333-44-33-9 تیار ساتھ درمان ہوں گے سینٹر جیل موڑ بٹگرام.
3: دا بٹگرام خلق دوبارہ خوشخبری دکتی پا پڑگرام کی بات دا پی خبر دیر تجربہ کار درون کے ڈاکٹر ڈاکٹر حضرت حسین کے پا پل اپیڈی کبھی دی اپیڈی با دا 21 تاریخ نواخلہ 30 تاریخ پوری کی گی کچر تکی تاستا دمیدی مسائل الرجی سر درد ملا درد کمزور دیا

0: क्लास थ्री
1: एट क्लास थ्री तिजा मतलब पदतलू किला एट क्लास थ्री करत तुला चुकीशी गेलं तिजा मतलब पदतलू किला औरून सभा दत्तलो उभी चुकी मेरी गेलं तुमचं बड ग्राम अगल चुकी गेलं ते आता बारह
0: बड़
1: किला गर्मा तो पतो कर बड़ किला उभी चुकी आता पाहिजे दिखेल तुझा वेळ करा खोडून घेऊला मका कोण किंवा तिथे गाला असेल तेरा बदल का होती तेरा पचायला रडो पे जेव्हा लागेल की दाखव
2: हा बिलकुल साधारण माशाला सबसे कमी हल कंप्लेंट आवडत ना म्हणजे आता हरी असतात म्हणजे साखर बिलकुल ते बोलून माझी माझी तुम्ही करून दिला म्हणजे आपला जे विकल्प वाशिम जिल्ह्याला یو مناسب د خپل دا خبرو ته نه شو چې تاسو به یو سیلو خراب کله کله چې تاسو په ټایم کې ورکړل شوی وو نو چې بعد ما چې ما یې چې یا دې د خپل ځان په څیر چې دا خراب دی دا بار بار یا اوري دا دې د پکاري کې راځي چې ما چې ټول پراپرټي څه دي چې پاپا تشکلو او چې دا راځي په موږ راځي چې دا الله دا مثلا الله تعالی ډیر ښه تاسو ټول ګورګل کارونه
1: خبر
2: سیریل پالسی والا ماشین ہے اور ماں کا دارا سیوا ماشین ہے